तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा 2XXFM 98.3। हामीले भर्खरै सुन्यौँ सरोज दत्तको चिसो पानीमा। यो हप्ता पानी परिरहेको बेला चिसो पानीमा गीतले पक्कै पनि सान्दर्भिक छ जस्तो लाग्यो, होइन त साथीहरू? ओके, अबको पालो रहेको छ कार्यक्रममा यो हप्ता क्यानबेरामा भइरहेका केही प्रमुख कार्यक्रमहरूको। यो हप्ता रिकन्सिलिएसन विकको उपलक्ष्यमा नेसनल म्युजियम अफ अस्ट्रेलियामा 26 मेदेखि 3 जुनसम्म चलिरहेको कार्यक्रम एउटा छ, होइन? यो यसले चाहिँ संस्कृतिको सम्मान र मेलमिलापको सन्देश दिन्छ। बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म विभिन्न प्रदर्शनी र गतिविधिहरू हेर्न सकिन्छ म्युजियममा, है? अब त्यसै गरेर अब रिकन्सिलिएसन डे किन मनाइन्छ त? छोटोमा भन्नुपर्दाखेरि चाहिँ रिकन्सिलिएसन डे अस्ट्रेलियामा आदिवासी, होइन, अबोरिजिन र टोरेस स्ट्रेट आइल्यान्डर समुदायसँगको ऐतिहासिक अन्याय, पीडा र विभाजनलाई स्वीकार गर्दै समझदारी, सम्मान र मेलमिलापको बाटोमा अगाडि बढ्नलाई मनाइन्छ, है? अब यो भयो छोटकरीमा रिकन्सिलिएसन डे किन मनाइन्छ भन्ने कुरा। अब अरू इभेन्ट के छन् भने, यो हप्ता प्ले ब्याक द स्ट्रिट थिएटर भनेर मेको 31 चल्ने यो नाटकले चाहिँ राजनीतिक व्यङ्ग्य र समसामयिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ, है? तपाईँहरू हेर्न जान सक्नुहुन्छ 6:30 बजेदेखि 7:40 सो हुनेछ, होइन? यो बेलुकाको समयमा साँझ M16 आर्ट स्पेस एक्जिबिसन ग्रिफिथमा हुन गइरहेको छ। 7 जुनसम्म ब्लक वर्क, जङ्क यार्ड र द क्वाइट बिट्विन जस्ता 3 प्रदर्शनी एकै ठाउँमा हेर्न सकिन्छ। स्थानीय कलाकारहरूको सृजनात्मक काम हेर्न चाहनेहरूका लागि यो निकै उपयुक्त रहेको छ। साथै पेन्टिङ इट्सेल्फ एएनयू स्कुल अफ आर्ट्स एन्ड डिजाइनमा को ग्यालरीमा, है, 28 जुनसम्म चल्ने यो प्रदर्शनीमा चित्रकलाको नयाँ दृष्टिकोण र प्रयोगात्मक शैली प्रस्तुत गरिएको छ। बिहान 10:30 दिउँसो 3 बजेसम्म यो प्रदर्शनी खुल्ला छ। अर्को निकै इन्ट्रेस्टिङ कार्यक्रम रहेको छ, फ्रम ट्रू टू फ्यान्टेसी एनएफएसए अटम फिल्म सिजन 31 मेसम्म नेसनल फिल्म एन्ड साउन्ड आर्काइभमा विभिन्न फिल्म प्रदर्शन हुँदैछन्। चलचित्र प्रेमीहरूको लागि उत्कृष्ट हप्ता रहेको छ यो। त्यसै गरी जन ब्यारेक एन्ड नोल मेकेना नेसनल पोर्ट्रेट ग्यालरीमा 23 अगस्तसम्म चल्ने यो प्रदर्शनीमा 2 कलाकारहरूका चित्रहरू मार्फत समाज, पहिचान र दैनिकीको कथाहरू देखाइनेछ। यदि तपाईँ चित्रकलामा इन्ट्रेस्टेड हुनुहुन्छ भने यो प्रदर्शनीमा भाग लिन सक्नुहुनेछ। यी थिए क्यानबेरामा यो हप्ता हुन गइरहेका घुम्न सक्ने, हेर्न सक्ने र सिक्न सकिने केही प्रमुख कार्यक्रमहरू। तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3, म प्रतिष्ठा। अबको पालो रहेको छ साथीहरू अर्को गीतको। अबको गीतमा तपाईँलाई पस्किन गइरहेको छु कहिले तिम्रो पछ्यौरीमा अल्झे, उदित नारायणको आवाजमा। इन्जोय दिस ट्र्याक।

0: साथीहरू, हामीले भर्खर सुन्यौँ उदित नारायणको आवाजमा 2XXFM 98.3 नै प्लिज भोइस अफ क्यानबेरामा। अबको पालो रहेको छ इन स्टुडियो इन्टरभ्यूको। आजको कार्यक्रममा हामी एउटा निकै प्रेरणादायी कथा लिएर आएका छौँ, शून्य रुपियाँ लगानीबाट सुरु भएको सफल व्यवसाय। कहिलेकाहीँ हामीलाई लाग्छ व्यवसाय सुरु गर्न ठुलो पुँजी चाहिन्छ, ठुलो योजना चाहिन्छ, तर आजको हाम्रो पाहुना शेर्पा रिमुभल्सका संस्थापक यसको बिल्कुलै उल्टो उदाहरण हुन्। कुनै लगानी बिना केवल मेहनत, विश्वास र समुदायको साथ लिएर कसरी एउटा सेवा आधारित व्यवसाय क्यानबेरामा स्थापित भयो, आज हामी यही पात्रको कथा सुन्दैछौँ। हामीसँग आज हुनुहुन्छ स्टुडियोमा टाइसन श्रेष्ठ। उहाँको काम गर्ने शैली र यो यात्रामा आएका चुनौती, सफलताहरू सबैबारे आज हामी खुला रूपमा कुराकानी गर्नेछौँ। कार्यक्रममा स्वागत छ टाइसन।
1: नमस्ते, धन्यवाद।
0: कस्तो हुनुहुन्छ?
1: सब ठिक छ,
0: ठिक छ, एकदम ठिक छ मेरो पनि। टाइसन, अब आज हामी अब शून्य लगानीको व्यवसायकै कुरा गर्न भनेर यहाँ बसेका छौँ होइन। पहिला चाहिँ तपाईँको बारेमा कुरा गरौँ होइन, तपाईँको एउटा जर्नी र शेर्पा रिमुभल्स कसरी सुरु भयो त त्यो हामी सुन्न चाहन्छौँ। अब विशेष गरी भनौँ न, अझ शून्य रुपियाँ लगानीमा व्यवसाय सुरु गर्ने प्रेरणा चाहिँ कहाँबाट आयो?
1: सर्वप्रथम त धन्यवाद यहाँ बोलाएकोमा प्रतिष्ठालाई। अब हाम्रो शेर्पा रिमुभल्स प्रतिष्ठाले भनिसक्यो, हामी चाहिँ सुरुमा कति पनि लगानी नगरिकन सुरु गऱ्यौँ भनेर। हाम्रो रिमुभल्स चाहिँ मैले सुरुमा गर्दाखेरि चाहिँ मैले यति ठुलो गर्छु भनेर सुरुवात गरेको होइन, जस्ट साथीलाई हेल्प गर्नको लागि चाहिँ एक दिन चाहिँ ऱ्यान्डमली मेरो भाइ समीपलाई चाहिँ घर सर्नुपर्ने थियो। अब नेपालमा जस्तो होल लाइफ एउटै घरमा बिताउने त्यस्तो छैन, अस्ट्रेलियामा यहाँ त्यस्तै पऱ्यो भने वर्षै पछि पनि घर सर्नुपर्ने हुन्छ। मेरो भाइ समीपलाई घर सर्नुपर्ने हुँदा चाहिँ त्यति बेला म चाहिँ एउटा साउकोमा काम गर्थेँ, त्यति बेला मैले एउटा भ्यान चलाउँथेँ अनि उसले मलाई जस्ट क्याजुअल्ली दाइ तपाईँको साउको भ्यान ल्याएर चाहिँ हाम्रो घर सार्नु मिल्छ भनेर सोध्यो। अनि मैले हुन्छ लाइक म साउलाई सोध्छु भने साउले जस्ट मलाई राम्रो ट्रस्ट गर्थ्यो, त्यही ट्रस्टको आधारमा साउले चाहिँ हुन्छ युज गर भनेर चाहिँ त्यो भ्यान दिएर चाहिँ लाइक उसको घर सार्यौँ। त्यसरी नै लाइक स्टार्ट भएको भन्नुपर्छ, लाइक कुनै प्लानिङ बिना, कुनै लाइक इन्भेस्टमेन्ट बिना जस्ट साथीलाई हेल्प गरौँला भनेर नै स्टार्ट गरेको।
0: कस्तो इन्ट्रेस्टिङ स्टार्ट रहेछ है। अब भनौँ न, एउटा कोइन्सिडेन्सली स्टार्ट भएको बिजनेस जस्तो भयो तपाईँको लाइफमा त्यसो भए।
1: एक्ज्याक्टली, मैले त्यो प्लान तरिकाले म चाहिँ फ्युचरमा चाहिँ मलाई यतिसम्म थाहा थिएन कि लाइक रिमुभल भन्ने एउटा केही काम हुन्छ जुनबाट चाहिँ लाइक होल लाइक फ्यामिली अर्निङ पनि गर्न सकिन्छ भन्ने चाहिँ मलाई त्यति बेलासम्म थाहा थिएन।
0: त्यसो भए अब सुरुको दिनहरू त पक्कै पनि चुनौतीपूर्ण नै रह्यो होला नि होइन, जस्तो कि कस्तो भयो अब, किनभने कोइन्सिडेन्टले सुरु भएको छ, अरू पनि काम गर्दै अनि यो रिमुभल्सको काम पनि सँगसँगै अगाडि लगाएको थियो कि, अथवा चाहिँ कसरी यो बिजनेस चाहिँ सुरु भयो त?
1: म त्यति बेला चाहिँ सुरुमा चाहिँ म साउकोमै काम गर्दै थिएँ अनि त्यति बेला चाहिँ अनि मैले त्यो घर सारिसकेपछि चाहिँ मेरो दिमागमा के आयो भने मैले त यो त लाइक अरूहरूलाई पनि यो सर्भिस प्रोभाइड गर्न सक्छु अनि एट द सेम टाइम लाइक अस्ट्रेलियामा लाइक फाइनेन्सियली जहिले नि लाइक क्राइसिसै हुन्छ अनि लाइक वाइ नट लाइक एक्स्ट्रा मनी लाई पनि मैले चाहिँ काम पछि चाहिँ मैले यो काम गरेँ भने त लाइक त्यो त झनै बेस्ट हुन्छ जस्तो लाग्यो। एउटा मेन जब अनि एउटा साइड जब चाहिँ गर्दा बेस्ट हुन्छ किनभने एक्स्ट्रा जबको चाहिँ एक्स्ट्रा अर्निङ चाहिँ सेभिङ गर्न सकिन्छ भन्ने एउटा सोच हुन्छ। मलाई चाहिँ के लाग्यो भने ओके, म मेन काम त मेरो छँदैछ, म काम पछि चाहिँ लाइक यो काम गर्छु भनेर स्टार्ट गरेँ। तर च्यालेन्जेस कतिखेर आयो भने चाहिँ धेरै जस्तोहरूलाई सबैलाई दिउँसोमा घर सर्नुपर्ने, मेरो दिउँसोमा काम, अनि मैले के गर्थेँ भने जस्ट काम लिनको लागि लाइक म काम गर्न रेडी छु तर जस्ट 5 बजेपछि चाहिँ गरम भनेर चाहिँ रिक्वेस्ट गरेर त्यसरी चाहिँ स्टार्ट गर्ने गर्थे। अब कति टाइममा चाहिँ अब लाइक मान्नुहुन्थ्यो, कति टाइममा चाहिँ उहाँहरूकै कार्यव्यस्तताले गर्दा अब काम गर्न सकिन्थेन, त्यो चाहिँ एउटा च्यालेन्जेस थियो सुरुमा।
0: अनि यो कति वर्ष भयो टाइसन यो सुरु गरेको अहिले शेर्पा रिमुभल्स?
1: हामी एराउन्ड 5 to 6 years भयो
0: है अहिले। टिम कत्रो ठुलै टिम छ?
1: हामी 5 जना छौँ अहिले, एट द ब्याक मेरो वाइफ पनि लाइक ब्याक अफ द हाउस जसरी एकाउन्टिङ काम देखि लिएर सबै चाहिँ उसले सपोर्ट गरिरहेको छ, त्यस्तो वाइफलाई नि काउन्ट गरे 6 जना छौँ हामी।
0: अनि यो ठुलो टिम ह्यान्डल गर्नलाई अथवा भनौँ न, किनभने यु नेभर इमेजिन्ड होइन, अब यो ठुलो बिजनेस स्टार्ट गर्छु भनेर त प्लान्ड भएर एकदमै यही गर्छु भनेर सुरु गरेको थिएन होइन। गर्दै जाँदाखेरि चाहिँ यु वर मोर इन्करेज अनि आफूलाई इन्सपायर हुँदै गयो भनौँ न बिजनेसले। सो अब कसरी यो टिम ह्यान्डल गर्नलाई अथवा कसरी म्यानेज हुँदैछ त फाइनेन्सियस अनि त्यसपछि, बिकज अब पे पनि त गर्नु पर्यो आफ्नो स्टाफलाई होइन। सो यो सबै कुराहरू कसरी म्यानेज गर्नुहुन्छ? अस्ट्रेलियामा महँगी त्यस्तै छ, त्यो कुराहरू चाहिँ कसरी ह्यान्डल गर्नुभएको छ?
1: यस्तो छ, लाइक हामीले जुन काम गरिरहेछौँ हाम्रो लाइक कामलाई चाहिँ लाइक सपोर्ट गर्ने, हामीलाई रिकमेन्ड गर्ने धेरैजना साथीहरू, धेरै लाइक शुभचिन्तकहरू हुनुहुन्छ, त्यसले गर्दा चाहिँ हामीलाई चाहिँ कामको चाहिँ कमी चाहिँ अहिलेसम्म भएको छैन। त्यसले गर्दा चाहिँ हामी लाइक म्याक्सिमम टाइम बिजी नै हुन्छौँ। त्यस्तो त्यो भएपछि चाहिँ मैले मेरो गोजीबाट पैसा दिने होइन कि, लाइक मैले म मेरो कामदार भनिदिनु, मेरो भाइहरू भनौँ, मेरो फ्यामिली, मैले उनीहरूलाई लाइक मेरो भाइ लाइक केही नभए नि लाइक मैले भाइ जतिकै ट्रिट गर्छु, भाइहरूलाई चाहिँ लाइक त्यही कामबाट हामी पे गर्नलाई चाहिँ लाइक सक्छौँ।
0: होइन, एकदम राम्रो, किनभने म पनि क्यानबेरा आउँदाखेरि म पनि धेरै पुरानो होइन क्यानबेरामा, अनि शेर्पा रिमुभल्सको गाडी देखिन्थ्यो होइन। अब यो नाम राख्ने प्रेरणा तपाईँलाई नेपाल प्रतिको माया नै होला, यो के थियो, यसको यसको हिस्ट्री के छ?
1: सुरुमा चाहिँ मैले त्यो स्टार्ट गर्ने बेलामा चाहिँ मैले चाहिँ सुरुमा इजी रिमुभल राख्छु, लाइक सजिलोसँग गर्न सकिन्छ भन्ने नाम राख्यो। अनि त्यसपछि मैले चाहिँ नि यस्तो सोचेँ, हामीले लाइक काम गर्ने भनेको त म्याक्सिमम त एट फर्स्ट त नेपाली कम्युनिटीमै हो, एट द सेम टाइम लाइक वाइ शेर्पा? शेर्पा भन्ने बित्तिकै एउटा नेपाललाई रिप्रेजेन्ट गर्छ, एट द सेम टाइम शेर्पा भन्ने बित्तिकै दिस पिपल आर भेरी स्ट्रङ, दे विल लाइक डु एनिथिङ भन्ने एउटा इभन गोराहरूलाई नि एउटा मेसेज जान्छ। अनि एट द सेम टाइम शेर्पा भनेको मान्छेहरूलाई एउटा ट्रस्ट पनि हो, शेर्पा भन्ने बित्तिकै जस्तो काम पनि गर्न सक्छ, जस्तो भारी पनि उठाउन सक्छ। त्यो भएपछि लाइक वाउ द्याट्स द बेस्ट नेम, लाइक यो बाहेक अरू नाम चाहिँ हुनै सक्दैन भनेर चाहिँ स्टार्ट गरेँ। अनि एट द सेम टाइम मैले चाहिँ मेरो साथी आकाशलाई चाहिँ यहीँबाट नि थ्याङ्क यू भन्न चाहन्छु। मेरो जति पनि अहिलेसम्म कामहरू भएको छ सबै साथीहरूकै देन हो, कि म यहाँ छु मेरो साथीहरूकै कारणले। मैले साथीलाई भनेको लाइक साथी म एउटा लाइक यस्तो यस्तो सोचेछु, एउटा लोगो बनाउनु पर्यो भन्दाखेरि चाहिँ त्यो तपाईँले अहिले हाम्रो ट्रकमा देख्ने लोगो चाहिँ मेरो साथीले नेपालमा चाहिँ लाइक सिम्पल छ तर एकदम मिनिङफुल, लाइक बिचमा ठ्याक्क माछा पुस्रे। अनि उसलाई चाहिँ मैले के भने लाइक हामीलाई रिप्रेजेन्ट गर्ने भनेको त हामी हिमालको मान्छे, हाम्रो लाइक मन्दिरहरू भएको देशको मान्छे, यसतो एउटा रिप्रेजेन्ट गर्ने बनाइदियो भने चाहिँ उसले टक्क मिलाएर बनाइदियो। त्यही अहिले बाटोमा देख्दा नि लाइक स्टार्टिङ के ब्रेकिङ द आइस चाहिँ इभन लाइक यहाँको अजीहरूलाई नि ओ यु गाइस फ्रम नेपाल भनेर सुरु हुन्छ, खुसी लाग्छ यो देख्दाखेरि।
0: हो, एकदम एकदम क्याची लोक छ साँच्चै कुरा गर्दाखेरि, मलाई पनि त्यो कुरा गर्दै जाँदा आँखामै आइरहेछ कि, किनभने त्यो एकचोटि देखेपछि सायद बिर्सिँदैन होला नेपालीले पनि होइन, त्यो शेर्पा रिमुभल्स भनेर त्यो जुन लोगो छ नि एकदम मिनिङफुल छ। अब अलिकति जस्तो पैसै नभएर व्यवसाय सुरु गर्न डराउने धेरैजना हुन्छ होइन, अझ विदेशमा आउँदाखेरि त धेरै आर्थिक चुनौतीहरू हुन्छ नि त, अब फाइनेन्सेस त परिवार हुँदैन, एक्लै नै भइन्छ, केही गर्छु भनेर आँटभित्र भएको तर फाइनेन्सेस हातमा नभएको मान्छेहरूलाई चाहिँ केही व्यवहारिक सुझावहरू दिन चाहनुहुन्छ?
1: के भन्न चाहन्छु भने लाइक जसरी लाइक आफूले चाहिँ केही सोचिएछ भने उहाँहरूलाई के भन्छ लाइक कामै छोडेर चाहिँ त्यो त्यसमा हाम फाल्नु भन्न त म सक्दिनँ, त्यो गर्नु पनि हुँदैन। त्यो एउटा के अब बिजनेस भनेको लाइक 100 बिजनेसमा लाइक 90 बिजनेस चाहिँ फेलियर हुन्छ, तर त्यसको मतलब यो होइन कि त्यो आफू 10% पर्न सकिन्न भन्ने छैन। जे गरिन्छ आफ्नो मनले गर्नु पऱ्यो, आफू हार्डवर्किङ हुनु पऱ्यो, एट द सेम टाइम आफू अनेस्ट हुनु पऱ्यो, आफूले केही कुरा गलत गरेछ भने सरी भन्नलाई डराउनु भएन, एट द सेम टाइम आफूले लाइक कम्युनिकेट राम्रोसँग गर्नु पऱ्यो, आफ्नो लाइक होल लाइक टिमलाई फ्यामिली जसरी ट्रिट गर्नु पऱ्यो। त्यसो गर्यो भने चाहिँ एकचोटि चाहिँ ट्राई गर्नु, किनभने ट्राई के भन्छ नेभर ट्राई नेभर नो भन्छ, जस्तो एकचोटि ट्राई गर्नु लाइक भयो ठिकै छ, भएन भने लाइक त्यति धेरै पैसा नै खर्च नगर्नु कि लाइक पछि उत्रिनै नसकोस्, थोरैमा सानोमा स्टार्ट गर्नु, स्पार्क गर्दाखेरि के त आगै बोल्न नि सक्छ नि।
0: यु नेभर नो होइन, ट्राई त गर्नै पर्यो। अब कतिपय सन्दर्भमा चाहिँ कस्तो हुने रहेछ भने टाइसन, जस्तो कतिजना भेट्छु होइन धेरैलाई एकदम अस्ट्रेलिया बस्नेहरू चाहिँ अहो बिजनेस त गर्नुपर्छ बिजनेस त गर्नुपर्छ भन्ने एउटा त्यो एकदम हुन्छ नि त्यो भावना चाहिँ छ के, त्यो एउटा फिलिङ चाहिँ एकदम आउँछ होइन, तर अब कसरी स्टार्ट गर्ने, कहाँबाट गर्ने, कसैले मलाई सपोर्ट गर्छ कि गर्दैन, अनि फर्केर हेर्दाखेरि चाहिँ के कुरा चाहिँ एकदमै गर्व लाग्छ?
1: फर्केर हेर्दा अब त्यही हो लाइक हामी लाइक अब लाइक इमिग्रेन्ट्स भएपछि चाहिँ लाइक यहाँ आउने भनेको लाइक अर्काको काम गर्नलाई आएको हो, लाइक पढाइ छँदैछ एट द सेम टाइम लाइक काम पनि गर्ने, तर आज यस्तो लाग्छ कि लाइक यति टाढा आएर नि केही आफ्नो गरिरहेछु। अनि मलाई यो आफ्नो काम गर्दाखेरिको खुसी के छ भने म आफ्नो फ्यामिलीसँग सँगै भएर काम गर्छु, जस्तै अघि मैले भने हामी हिजो नेल्सन बे गएर आयौँ, नेल्सन बे लाइक पाँच घन्टाको त ट्रिपै थियो, अब जाँदा आउँदा दस घन्टा भयो, यताउता गर्दा लाइक 13-14 घन्टाको ट्रिप थियो। एट द सेम टाइम मलाई चाहिँ त्यो चाहिँ एक पल पनि लाइक म काम गरेछु जस्तो फिल भएन, किनभने म मेरो वाइफलाई लिएर गएको थिएँ, हामी यति धेरै कुरा गऱ्यौँ, यति हाँसो टट्टा गऱ्यौँ, यति धेरै त्यो के त्यो मेमोरीहरू क्रिएट भएछ, त्यो चाहिँ एकदम प्राउड फिल गर्छु मैले।
0: त्यही त होइन, एकदमै राम्रो व्यवसाय जस्तो लाग्छ, अनि कतिले आर्ट गर्नु भएको छैन भने चाहिँ आर्ट गर्नुहोस् भनेर म पनि अब यहीँ टाइसनकै इक्जाम्पलबाट पनि इन्करेज गर्न चाहन्छु। होइन, टाइसनले पनि भनिसक्नु भएको छ अलिकति गुणहरू हामीलाई चाहिने के हो त भन्दाखेरि हार्डवर्किङ हुनु पऱ्यो, सिन्सियर हुनु पऱ्यो। होइन, आई थिङ्क जुन जबमा पनि रिक्वायर गर्ने चाहिँ टेन्टेटिभली त्यही नै होला कि।
1: अनि एट द सेम टाइम लाइक कम्युनिकेसन इज द की। यदि केही कुरा चाहिँ अब सपोज म मेरो मेन भनेको लाइक रिमुभल्समा कहिले काहीँ ढिलो हुन्छ, तर मैले ढिलो भयो भनेर म नबोलिकन बस्थेँ भने अर्को एन्डमा चाहिँ मान्छेले पर्सिभ के गर्न सक्छ भने लाइक आउँदैन क्या हो, मान्छेलाई डर त हुन्छ, तर जस्ट मैले एउटा फोन एउटा मेसेज गरेर सरी वी आर रनिङ लेट विल बी देयर इन 1 आवर भनेर भनिदियो भने उसले अरू कामहरू गर्न सक्छ। एट द सेम टाइम उनीहरूलाई चाहिँ लाइक ओके आउँदैछ भन्ने ढुकन्छ, कम्युनिकेट गर्नु गऱ्यो भने चाहिँ एकदम बेस्ट।
0: ओके ल, यति भनेर आजको कुराकानी सकाउँ होला। टाइसन एकदमै इन्सपायरिङ जर्नी छ, शुभकामना छ मेरो तर्फबाट पनि र 2XXFM 98.3 को तर्फबाट पनि तपाईँलाई शुभकामना छ हाम्रो कार्यक्रममा आइदिनु भयो, आफ्नो एउटा एकदम इन्सपायरिङ जर्नी हामीसँग सेयर गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू सो मच फर इन्भाइटिङ।
0: 2XXFM 98.3 हामीसँग भर्खर हुनुहुन्थ्यो टाइसन श्रेष्ठ। नेपालका पछिल्ला प्रमुख समाचारहरूको यस हप्ता र आगामी हप्ताका मुख्य अपडेटहरू सहित राजनीतितर्फ जाने हो भने चाहिँ देउवा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले फेरि अस्वीकार गरेको छ, साथसाथै संसदमा चाहिँ विपक्षीहरूको कडा दबाव प्रधानमन्त्रीले विशेष गरी भोगिरहेका छन्। प्रधानमन्त्रीले जवाब दिनुपर्ने विषयमा विपक्षी दलहरूले चाहिँ बटम लाइन राख्दै संसदमा अवरोध गरिरहेको विभिन्न समाचारहरू नेपाल को मिडियामा देखिँदै आएको छ। त्यसै गरी अब प्रधान न्यायाधीशहरूको चाहिँ सम्पत्ति सार्वजनिक गर्न राष्ट्रपाका संसदहरूले माग गरेका छन्। अब त्यसै गरी अब अलिकति इन्धनको कुरा गर्ने हो भने अहिले इन्धनको मूल्य भारतमा चाहिँ 10 दिनमा फेरि चौथो पटक बढेको छ। होइन, अब जसको प्रभावले नेपालमा पनि यसको प्रभाव चाहिँ पर्ने देखिन्छ। अब अहिले पेट्रोलको मूल्य हेर्ने हो भने 217 रुपियाँ प्रति लिटर रहेको छ भने डिजेल चाहिँ 225 रुपियाँ प्रति लिटर छ भने ग्यास सिलिन्डर 2160 रुपियाँ प्रति सिलिन्डर रहेको छ। नेपालको क्रिकेट सङ्घले चाहिँ 5 वर्गमा खेलाडीहरूलाई वर्गीकरण गरेको छ, त्यसैमा चाहिँ अब जस्तो A+ अनि ABC र विकास श्रेणी भनेर 5 श्रेणी बनाइएको छ, त्यसमा रोहित सन्दीप र दिपेन्द्र चाहिँ A+ श्रेणीमा परेका छन्। है, अब बाँकी अन्य खेलाडीहरू पनि विभिन्न श्रेणीमा छुट्याइएको छ। अब यी थिए नेपालका प्रमुख अपडेटहरू, अनि प्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्। म तपाईँलाई नेपाल र क्यानबेराको नियमित अपडेटहरू अन्य हाम्रो कार्यक्रमहरूमा पनि दिनै रहनेछु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा। आज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। सामुदायिक रेडियो अर्थपूर्ण तब बन्छ जब हामी एकअर्कासँग जोडिन्छौँ, आफ्नो कथा साझा गर्छौँ र दूरी बीच पनि सम्बन्ध कायम गर्छौँ। अर्को कार्यक्रममा फेरि भेटौँला तपाईँलाई। सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। म प्रतिष्ठा कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछु, बिहिबार राति 8 बजे 98.3 2XXFM जाँदा जाँदै यहाँलाई मन पराउने हजार भेटिन्छन् रामकृष्ण ढकालको आवाज।